0: मुख़्तलिफ़ ऐं कालम में मौजूदु आहिनि। फ़ौजी ॿाहिरनि लाइ ख़ुसूसी रिआयत हूंदी। राब्ते लाइ फ़ौजी अब्दुल करीम 0301-5431-456 ऐं तौक़ीर अहमद 0306-1623-793।
1: खुशखबरी, लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ड जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे, बाजू, टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट, बार बार वेक्स और शेविंग से निजात, नरम, साफ और खूबसूरत जिल्द, कम वक्त बेहतरीन नतायज। अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ। आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, थरी रोड मेहरापुर, 0300-338-5569।
2: पाकिस्तान की ज्यादातर जमीनें फास्फोरस की कमी का शिकार हैं, इसीलिए सोना लाया है NPS 3 की ताकत के साथ। इसके हर दाने में तीनों अज्जा की यकसा मौजूदगी से फसल को ज्यादा से ज्यादा फायदा पहुंचे, जिससे वो पैदावार में इजाफा और किसान को मिले ज्यादा मुनाफा। तीन की ताकत मिले, फसल भरपूर खिले।
3: इरशाद ऑटोज आई होंडा शोरूम मेहरापुर, होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो। इरशाद ऑटोज आई होंडा शोरूम मेहरापुर, नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया, जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। इरशाद ऑटोज ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए, जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट, RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वनी थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी। इरशाद ऑटोज हालानी रोड मेहरापुर, राब्ते जे लाइ 0320-18-00-003।
1: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी, चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है गहरी सफाई और फोरी ग्लो, जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द जदीद टेक्नोलॉजी के साथ, महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, थरी रोड मेहरापुर, 0300-338-5569।
2: पाकिस्तान की ज्यादातर जमीनें फास्फोरस की कमी का शिकार हैं, इसीलिए सोना लाया है NPS 3 की ताकत के साथ। इसमें मौजूद फास्फोरस दे जड़ों की बढ़ोतरी और फैलाव में इजाफा और सल्फर नाइट्रोजन की आफादियत को बढ़ाए, जिससे फसल को इब्तदाई मरहले से ही जरूरी गजाई अज्जा मिले। इसके हर दाने में तीनों अज्जा की यकसा मौजूदगी से फसल को ज्यादा से ज्यादा फायदा पहुंचे, जिससे हो पैदावार में इजाफा और किसान को मिले ज्यादा मुनाफा। तीन की ताकत मिले, फसल भरपूर खिले।
4: मेहरान आयरन स्टोर हालानी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
5: सरिया, गार्डर, टीयर, एंगल, चैनल पट्टी, लोही दरवाजा, सिल्वर जा चौंक, सीमेंट, रेती, क्रेश, आई रंग वगैरह बाजार का बारिया दस्तयाब आई।
4: हाँ नहीं अचो, मेहरान आयरन स्टोर, नज़्द बलोच पेट्रोल पंप, नेशनल हाईवे हालानी।
5: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल, 0300-320-4372-0242-460100।
6: अस्सलाम वालेकुम। अदा
7: वालेकुम अस्सलाम। अदा छो परेशान आई?
6: अदा नओ दुकान खोलियो तम पर हले ही न तो छा कजे?
7: अदा दुकान जी मशवरी कराई थई
6: न? अदा
4: यार आजकल शहरन तोड़े गोठन में जी मेरा पर FM 94 ही हले थो। मु पंजो दुकान खोलियो तो FM मेरा पर ते पब्लिसिटी कराई। कारोबार एड़ो कामयाब हो जो एड बंद कराण ते दिल्ली न थी चवे।
6: मुझे दुकान जी बेड हलंदी?
7: हां दा कारोबारी इश्तिहारात, आम इतला, मीलाद, मजलिस, सालगिरह जी मुबारक, मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी। जल्दी आए
6: अदा जल्दी कर मुखे बुंजी एड्रेस तो बुदा
4: ऑफिस जी मेरापुर एफएम 94 नज गर्ल्स डिग्री कॉलेज हालानी रोड मेरापुर
7: राबते लाए हाकिम अली जिसकानी
8: 03013992836
9: मेहरापुर के हो तो आवाज भी मेहरापुर की है सुनते रहो जी एफ एम 94
10: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ولو ان لكل نفس ظلمت ما في الارض لافتدت به وأسر الندامة لما رأوا العذاب اور اگر ہر شخص کے لیے جس نے کوئی گناہ کیا ہو جو کچھ زمین میں ہے ظلمت سے مراد شرک ہے یا گناہ ہے تو وہ کیا چاہے گا کہ سب کچھ بدلے میں دے دے لفتدت بے فدیہ دے دے اس کا کس کا فدیہ دے دے ساری زمین کے مال کا ابھی اگر ہم سے کہا جانا کہ اپنے گناہوں کی معافی کے لیے صدقہ کرو تو ہم ضرور دو دفعہ سوچیں گے اچھا کیا صدقہ کریں کچھ دیں کہ نہ دیں چلو وہ جو ردی پرانی چیزیں پڑی وہی صدقہ کر دیتے ہیں اٹھا کے جو خود کو پسند نہیں وہ ڈسکارڈ کرو صدقہ ہو جائے گا لیکن قیامت کے دن عذاب دیکھ کے انسان پوری دنیا اگر اس کے حوالے کر دیجیے وہ پوری دنیا دینے کو تیار ہو جائے گا تو اس سے کہا جائے گا دنیا میں تو بہت تھوڑا مانگا گیا تھا وَلَوْ أَنَّ لِكُلِّ نَفْسٍ ظَلَمَتْ مَا فِي الْأَرْضِ لَفْتَدَتْ بِهِ وَأَسَرُ النَّدَامَتَ اور وہ چھپائیں گے ندامت لَمَّا رَأَوُ الْعَذَاب جب وہ عذاب دیکھ لیں گے تو انتہائی شرمندہ ہوں گے اپنی شرمندگی چھپانا چاہیں گے وَقُضِيَ بَيْنَهُمْ بِالْقِسْطِ اور ان کے درمیان انصاف کے ساتھ فیصلہ کیا جائے گا اب دیکھیں کہ پچھلی کتنی آیتوں میں بار بار قسط کا لفظ آ رہا ہے انصاف انصاف وہم لا یظلمون اور وہ ظلم نہ کیے جائیں گے الا سنو ان للہ ما فی السماوات والارض بے شک اللہ کے لیے ہے جو آسمانوں اور زمین میں ہے الا ان وعد اللہ حق سنو بے شک اللہ کا وعدہ سچا ہے ولكن اکثرهم لا يعلمون لیکن اکثر ان میں سے علم ہی نہیں رکھتے جانتے ہی نہیں ویسے ہم اکثر کا یہی حال ہے نا اللہ تعالیٰ فرماتے الا سنو خبردار ہوشیار ان وعد اللہ حق کون سا وعدہ قیامت کے آنے کا قیامت کے دن انصاف کرنے کا قضی بینہم بالقسط کا وعدہ لیکن اکثر لوگ ہیں نہ اس وعدے کو جانتے ہیں اور نہ ہی اس کا احساس کرتے ہیں یحیی و یمیت وہ زندہ کرتا ہے اور موت دیتا ہے وَإِلَيْهِ تُرْجَعُونَ اور اس کی طرف تم لوٹائے جاؤ گے یا ایہا الناس اے لوگو قد جاءتکم موعظۃ من ربکم تحقیق آ چکی تمہارے پاس نصیحت تمہارے رب کی طرف سے وشفاء لما فی الصدور اور شفا کا سامان جو کچھ سینوں میں ہے دلوں کی بیماریوں کی شفا وَهُدًى رحمت کس کے لیے للمؤمنین مومنوں کے لیے اے سب لوگو تمہارے پاس تمہارے رب کی طرف سے ایک نصیحت آ چکی ہے کون سی ہے وہ قرآن وَشِفَاءٌ اور شفا کس بیماری کی لما فی الصدور جو سینوں کے اندر دلوں میں چھپی ہوئی ہیں دلوں کی بیماریاں کون سی سب سے بڑی منافقت پھر حسد کبر خود غرضی بخل انا پرستی نفرت یہ سب کچھ دلوں کے اندر کی بیماریاں ہیں اور سب سے بڑی بیماری تکبر اپنی بڑائی چاہنا جو شیطان نے کہا تھا انا خیر منہ اور اپنے اسی پروگرام پر وہ سب کو جمع کر رہا ہے دنیا میں عموماً جیسے جماعتیں بنتی ہیں پارٹیز بنتی ہیں گروپنگ ہوتی ہے کسی نہ کسی نظریے کی بنا پہ ہوتی ہے نا تو عموماً آپ دیکھیں گے کہ سیاسی بھیڑ بہت بڑی ہو جاتی ہے, اور وہ بھیڑ زیادہ بڑی ہوتی ہے جس میں کسی دوسرے کو گرانا مقصود ہوتا ہے. کسی مقصد کے لیے دیر پا کام کرنا وہ ہماری قوم کا مزاج نہیں ہے, شارٹ کٹس ڈھونڈتے ہیں. تو بات یہ ہے کہ آپ صلی اللہ علیہ وسلم کی جو آمد کا مقصد تھا وہ کیا تھا, یزکیہم, ان کا تزکیہ کیا جائے. اس کے لیے آپ نے کیا کیا, یتلو علیہم آیاتہ ویعلمہم الکتاب والحکمہ, آیات کی تلاوت اور کتاب اور حکمت کی تعلیم. یہ آپ نے پینس ٹیکنگ کام کیا 23 سال, یہ 3 چیزیں لوگوں کے اندر اتاری, ان کو سنوارا, ان کی تربیت کی, پھر جا کر وہ ٹیم تیار ہوئی کہ جس نے عدل و انصاف کا ایک معاشرہ قائم کیا. اور آج بھی قرآن ہی واحد ایسا نسخہ ہے کہ جو شفاء لما فی الصدور, سینے کی بیماریوں, دل کی خرابیوں کا علاج ہے. اور جب تک دل صاف نہ ہو, دلوں کے اندر سے نفرت, بغض, عداوت نہ نکلے, دلوں کی خرابیاں دور نہ ہو, منافقت دور نہ ہو, اس وقت تک کوئی بھلائی کا کام تکمیل کو نہیں پہنچ سکتا, مکمل نہیں ہو سکتا. تو یا ایہا الناس, اے لوگو, قد جاءتکم موعظۃ من ربکم, تمہارے پاس تمہارے رب کی طرف سے ایک نصیحت آئی ہے. یہ نصیحت کیا ہے, شفاء لما فی الصدور ہے. اور کیا ہے, وہدن, جب دل پاک ہو جائے پھر گائیڈ کرتی, رہنمائی کرتی, اس طرف کو چلو. ورحمتن, نتیجے میں رحمت آتی, اللہ کی رحمتیں نازل ہوتی ہیں ان پر جو دلوں کا علاج کرتے ہوئے صحیح رستے پہ چلیں. اور یہ وہی ہو سکتے ہیں جو مؤمنین ہیں, مان جانے والے. قل, کہہ دیجئے, بفضل اللہ, اللہ کے فضل کے ساتھ, وبرحمتہ, اور اس کی رحمت کی وجہ سے, یعنی یہ قرآن کا آنا اللہ کا فضل ہے دنیا میں, اور جو اس پر چلے اس کے لیے قیامت کے دن رحمت ہوگا. یہ قرآن فضل اور رحمت کا سبب بن کے آیا ہے. فبذالک, بس اس کی وجہ سے, یعنی اس قرآن کی وجہ سے, ذالک, فلیفرحوا, بس چاہیے کہ وہ خوش ہو جائیں اس قرآن کے ملنے کی نعمت پر, خوشیاں منائیں. حقیقی خوشی کا یہ موقع ہے. ہوا وہ کیا, قرآن, خیرن, بہتر ہے, اچھا ہے, کس سے, مما یجمعون, ان سب چیزوں سے جو لوگ سمیٹ رہے ہیں, اکٹھی کر رہے ہیں, جمع کر رہے ہیں, ہر وہ چیز جو لوگ جمع کر رہے ہیں, سمیٹ رہے ہیں, ان سب سے بہتر ہے. خیرکم من تعلم القرآن وعلمہ, حقیقی خوشی کا موقع اسی کتاب کے ساتھ تعلق ہے. زندگی میں اصل خوشیاں اسی کے ذریعے ملتی ہیں.

0: گردے جی پتھری مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیو بنے تو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودن مردن عورتن میں وزن جو نہ ودن انہن سبنی بیمارن جو کامیاب علاج کیو بنے تو رابطے لے 0301-196-851
1: हथे गुल मींदी पेरे गुल मींदी
2: आई अदी अज तो डाडी खुश पे नजर अची
1: छो न खुश थिया अदी जदे खा मुजे मुड़स ढोरन के सखर वारन जो चारो मसालो खरायो आहे त खीर जी पैदावार बीणी थी वई आहे ऐ हाणे पैसा भी बीणा था अचन ही दिस सोनियो चूड़ियो
2: मां भी वही चवा उन ढोरन के सखर वारन जो चारो मसालो ही खाराए
3: जी जान चारो मसालो हर वेझे पंसार स्टोर आई जानवरन जे डॉक्टर का नालो वठी खरीद करियो
4: मेरान आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
5: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई
4: हाँ यचो मेहरान आयरन स्टोर नज़द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी
5: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 03003204372
6: اسلام علیکم ادا
7: وعلیکم السلام ادا چھو پریشان آئیں
6: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
7: ادا دکان جی مشوری کرائی تھئی
6: نہ ادا
4: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نتھی چوی
6: مجھے دکان جی بے ڈرندی
7: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی آئے
6: ادا جلدی کر مکھے بونجی ایڈریس تبودا
4: آفیس جی میراپور ایف ایم 94 نزد گرلس ڈگری کالیج حالانی روڈ میراپور
7: رابطے لائے حاکم علی جسکانی
8: 03013992836
9: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے سنتے رہو جی ایف ایم 94

0: روشنی جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم محراب پور شاندار تدریسی عمارت پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد تھندڑ مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجوئی مظہر اسکول سسٹم مہراپور جی وزٹ کریو ودیک رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000027234 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور کانٹیکٹ نمبر 3801-3865-453
1: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल चौक पर एतमाद बा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाए आसिम हुसैन आराई 03073592120
2: खुशखबरी जर्मन होम्योपैथिक क्लिनिक सामू वदन बोटा पेट्रोल पंप कोटरी कबीर रोड मेरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन MA DHMS सिंध RHMP इस्लामाबाद होम्योपैथिक कंसल्टेंट फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर सोम

0: بسم اللہ الرحمن الرحیم. اسی ہوں سا مخاطب آئی ہوں جی میرا پر ایف ایم 94 تا پروگرام صحت جی گال سان کرے حاضر خدمت اوہن جو پینجو میزبان حاکم علی جسکانی. سامن جی خوش تو جہان خوش, جی واہے تو جہان واہے. اسی ہمیشہ یہائی دعا دیندہ ہوں تمہاں جتے بھی ہو جو شال صدا خوش ہو جو آباد ہو جو. پروگرام صحت جی گال میں اسان جی اسٹوڈیو میں موجود ہونا ہن سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب, جے کہ مختلف بیمارن بابت جان ڈیندا آہن. ڈاکٹر صاحب جو خاص مہربانیوں آہن, محبتوں آہن, جو پینجو قیمتی وقت کڈھی کرے اساں جے اسٹوڈیو میں اچن تھا. ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر ایں سومر تے صبح جو 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن. ہر جمعے چھنچھر آچر تھے ڈاکٹر صاحب جی چیک اپ فیس بالکل مفت ہوں ہے, بالکل فری ہوں ہے. تم اساں جی پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-2196-851 نمبر اواں کے ایک دفعہ بیہر آؤں نوٹ کرائیں دو ہلاں تھو 0301-2196-851 یعنی 301-2196-851. ڈاکٹر صاحب سندھ جا مشہور و معروف ڈاکٹر آہن, ہومیوپیتھی کنسلٹنٹ ایں فیملی فزیشن. کا بھی بیماری لا علاج نہ ہی, اواں کے مایوس نہ ہے تھینو. شفا دین والی ذات اللہ تعالیٰ جی آہی. ڈاکٹر صاحب علاج کندو آہی جے کہ لا علاج تھی کرے مریض کراچی کھا بھی موٹی تھا اچن, حیدرآباد کھا موٹی تھا اچن پیا, بین وڈن اسپتال میں تھی موٹی نہ ہن. جڑے ڈاکٹر صاحب وٹ نہ ہن تے اللہ تعالیٰ ڈاکٹر صاحب جی ہتھ میں اڑی کا شفا رکھی آہی. جڑے ڈاکٹر صاحب پنجو علاج شروع کرے تو اوے صحت یاب تھی ونجن تھا, شفا یاب تھی ونجن تھا. اللہ سے انہن کے شفا عطا فرمائے تو. گردے جی پتھری ہوجے, مسانے جی پتھری ہوجے, پتے جی پتھری ہوجے, نک جی ہڈی ودھیل ہوجے, گلے جا گدود ودھی ونجن تھا, انہن جو بغیر آپریشن جے کامیاب علاج کندا آہن. ان کا علاوہ سندھن جو سور, جوڑن جو سور, گوڈن جو سور, کندرگ جو سور آہے, نظر جی کمزوری, کن میں سور آہے یا کن جنجا وہن تھا, مادے جو سور آہے, مادے جی السر آہے, گردن جو انفیکشن آہے, چہرے جو رنگ سانرو, چہرے جی خارش, فٹ فرڑیوں یا بارن جو قد نہ ودھن یا موٹاپے وغیرہ جو ڈاکٹر صاحب کامیاب علاج کندا آہن. تمہاں سنج پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-2196-851. اسی ڈاکٹر صاحب سے مخاطب تھی اسی ڈاکٹر صاحب جو مہربانیوں آہن, محبتوں آہن, جو پینجو قیمتی وقت کڑی کرے اسانجے اسٹوڈیو میں اچن تھا. ڈاکٹر صاحب سب کا پہریاں تسی اواں کے خوش آمدید چوندا سی. ٹھیک آیو طبیعت ٹھیک آیو اواں جی
1: جسے اللہ تعالی دے سان
0: اج کیڑے موضوع بابت جان دیندا سائیں.
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, صلی اللہ علیہ وسلم. پہرا تا سب تعریفوں رب پاک چو جے کو سا کے جارے تو خارائے تو روزی دے تو خوشی دے تو سبنی زمینی آسمانی آفتن خام محفوظ رکھے تو. اصل پروگرام سے اچھی گال کوشش کندا ہوں تا جے کے بھی اساں جا بدھندڑ ہیں لسنرس ہیں یا جے کے فیس بک تے اساں کے دسندڑ ہیں انہن جے لائے ایکڑی اویرنیس طور تے جے کے بیماریوں ہوندی ہیں مختلف بیماریوں ہیں انہن جی اویرنیس جے لائے یہ پروگرام ہوندو ہے. پر کوشش کندا ہوں تا ہر ایک وہ گال جے کی پیشنٹ کے نہ ہوندی ہے خبر ایں پوئے جے کنے ہن پروگرام جے توسوس ان کے یہ خبر پیجی ویندی ہے تا ہی اساں کے تکلیف ہن سبب جے کرے تھی تھی تا بہو ان حساب سا پان بھی فرسٹ ایڈ دی سکنا نا جلد از جلد انہیں ڈاکٹر وٹ پہنچنا ہے نا اوتے وہ دکھائیں. اڑے طریقے سے بیمارن جے حوالے سے گال کیوں تا بیمارن میں جی وات جو خور ساریوں بیماریوں خرابیوں تھیندیو ہیں جی وات پچی پوندو ہے وات میں چھالا تھی ویندا ہیں انہاں جا کیڑا اسباب ہوندا ہیں اوے چھو تھیندیو ہیں یا جے کدے تھی ونجن تھیوں تا انہاں دے لئی چھا کرن گھرجے فرسٹ ایڈ کیڑی کرن گھرجے یا دوا کیڑی وٹھن گھرجے تا جی ماں گال کی تا جے کو مثال اکڑو وات پچی پئے تھو تا وات میں چھالا تھی پوندا ان جا خور سارا اسباب ہوندا ہیں مثلا اکڑو دسو اکڑی تا جے کو ایسو لائکن پلیوس اساں اکڑی یعنی آٹو امیونی ڈیزیز ہے جے کہ اساں آٹو امیونی ڈیزیز انہیں چبو ہے تو جدید جے کہ پانچ اکڑو امیونٹی سسٹم ہوندو ہے جدید وہ سیلز خود پانجا سیلز جڑے کمزور تھی ویندا ہیں یعنی وہ پہرا فائٹ کندا ہیں جے کہ باہر بیکٹیریا ایندا ہیں انہن ساتھ جی باہر بیکٹیریاز کے اندر اچن نہ دین پو اڑے طریقے سے جڑے پان وہ کمزور تھی پنا ہیں تو پوی جکو اس وہ بیکٹیریاز اندر اچڑ تھی ویندا ہیں انہی کے آٹو امیونٹی ڈیزیز جے بو ہے اڑے طریقے سے ہی بھی انہی بیماری جو ایکڑو قسم ہے کیڑی بھی عمر میں تھی سکے تھی کہیں کے بھی جکو اسو تھی سکے تھی عورت کی تھی سکے تھی مرد کی تھی سکے تھی خاص کرے مردن کے جو عمر کے حساب سے گال کر 40 سال کے بعد میں جو ہے سو ودھیک یہ چانسز ہوندا ہیں جی ماں وجہ بدائی تا آٹو امیونی ڈیزیز ہے ان کے علاوہ بیو بھی خوڑ ساری وجہوں ہیں ایک تو جو ہے سو یعنی پیٹ کی خرابی تھی ویندی ہے گھنے ٹائم کا گھن کے قبض رہن دو ہے ان کے کرے ہوں ہے یا فیملی ہسٹری میں کہ ہیریڈیٹی میں ہوں ہے تو ان کے کرے بھی جو ہے سو یا وری جو ہے سو کچھ اڑیوں گھنے ٹائم تائیں کچھ میڈیسنس خائب جن جا سائڈ افیکٹس ہوں ان کے کرے بھی جو ہے سو ماؤتھ السر تھی ویندی ہے یا رات جا جے چھالا وہ تھی ویندا یا جو سو گرم کھادو مانو یکدم کھائی ہے یا برش کندو ہے وہ لگی ویندو ہے یا جو ہے سو اینی پرابلمس بیا خوڑ سارا اڑا پرابلمس ہوں گرم زیادہ جے شیوں ہوں زیادہ استعمال کرنے سے جو ہے سو وات جا جو سو چھالا تھی ویندا جدید تھی ویندا تو ان جو احساس کیوں یعنی وہاں خبر کی پی ہے تو وہاں کی تکلیف کیڑی تھی ہے اور تکلیف یہ ہی ہوں تو ایک تو جو ہے سو وہاں دسو تو گھن جی یعنی ایک تو پہ ہی بدائم تو چھالو تھی ویسے ہے ان کا چھالے ہوجن سے گڈو گڈ گھنن جی زبان جو ہے سو سجی بھی ویندی ہے گھنن جی زبان میں چھو جو خوڑ سارا قسم ہوندا ہیں چھالن جا وات جے پچن جا گھنن جی زبان جو ہے سو پچی پنے ڈاروں ڈاروں تھی ویندی ہے گھنن جی زبان سجی ویندی ہے گھنن جی زبان تے اچھا چٹا تھی ویندا ہیں گھنن تے جو ہے سو یہ چھالا نکری ویندا ہیں گاڑی تھی ویندی ہے بالکل ان کے کرے مہو کھائن پینے کا جو ہے سو رہجی ویسے ہے کھائی پی صحیح طریقے سے نہ سکتا ہے یعنی گاڑھو مرچ تو بالکل ہی برداشت نہ تھے لیکن بی عام جی شے ہوں وہ بھی جو سو یعنی نہ ہلی سکتے ایون پانی بھی جو سو اواں جو سو تکلیف دینا ہے تو ان تکلیف کی صورت میں جو ہے سو اواں ایک تو کیئر کرنی گرجی کیئر کیڑی ہوں جی میں پہرے ہی بدائی تو جو ہے سو ایک تو یعنی اسٹریس نہ وٹھنو اسٹریس کے کرے بھی یہ پرابلمس تھیں ایک تو اسٹریس نہ وٹھنو آرام جو خاص خیال رکھنو ہے تھدین شن جو استعمال کرنا ہے مثلاً دہی ہے دہی ایکڑو بہترین سورس ہوں ہے دہی کے استعمال کر سکو تھا ان کے علاوہ جی گلسرین پیس ہیڈ ہے پانی کی پیسٹ ہے وہ زبان تے لگائے بھی ہے ایک دیسی ٹوٹکا بھی اصل پروگرام میں گڈو گڈ بدائیں ہوں تو جی اصل سامعین کے فسٹ ایڈ طور پہ اصل بدائے سکو تو وہ یکدم جو ہے سو ان ہیوی تھی سکن بیماری تے ہیوی تھی سکن کنٹرول کر سکن تو یہ ایکڑا گھریلو ٹوٹکا ہوں جے اصل بدائی ان کے علاوہ سونف اواں چوسے سکو تھا فودنو جو سو تک سو استعمال کر سکو تھا سب کا بہتر سب کا ودھیک جی گال رکھاسی وہ ہے ہومیوپیتھک میڈیسنس بجائے تہاں کا بی میڈیسنس استعمال کیو تا ہومیوپیتھک میں اسا جا خوڑ سارا اڑا پیشنٹس ہیں جن کے یہ تکلیف تھینیو ہیں اسا پنج جدے دواؤں ہنن کے نیو ہیں تا اللہ تعالی جی مہربانی سا بغیر کے سائیڈ افیکٹ سے وہ بالکل جے کو اسو ٹھیک تھی نا ایون اترے قدر جے کے ہو یعنی گالا ہے کون سگن ہے نے نے وات پچن جے کرے چھالن جے کرے کھان پین انن جو ختم تھی ویندو ہے انن پیشنٹس کے پچھاڑی میں جدے ان کے فرق پدا ہے پرے پرے کا پیشنٹ سا وٹ ایندا ہے نا جدے پہرا مختلف بین ڈاکٹر صاحبان دے ونی بیو علاج کرائے تھکجی پنا ہیں تو پوئے اساں وٹ ایندا ہیں ائے پوئے جڑے ان کے فرق نہ پندو ہے تو اساں جی دعاؤں ما ہن کے اللہ تعالی جی مہربانی چھو شفا دین جی ذات رب تعالی جی ہے لیکن اساں وٹ ہومیوپیتھک ٹریٹمنٹ خاص کرے جرمن ہومیوپیتھک کلینک اساں جی مہراپور میں موجود ہے جتے ہفتے جا 6 دن جو اسو موجود ہوندا ہوں جتے جمعہ چھنچھر آچر اسپیشلی چیک اپ فیس اساں فری جو اسو رکھی ہے سومر اربا خمیس جو سو بیا ڈی موجود ہے انگارے جو ڈی اساں جو کلینک بند ہوندی ہے خاص کرے یہ بھی تھیندو ہے جو انگارو اساں جی کلینک بند ہوندی ہے لیکن خوڑ سارا اساں جا جے پیشنٹ ہیں وہ انگارے جے ڈی بھی اچھی کرے اساں کال کندا ہیں تے اساں تہاں جو ویٹ پے کیو سی لیکن ہکڑو ڈی ہوں بھی ہفتے میں موکل ہر کے جے لائے ریسٹ ضروری ہوندی ہے یاکم صاحب
0: تہاں وارے انگارے وارے ڈی منا ہو چھٹی کرے چھڈی ہے تو مانو काफ़ी ईअं सम्झंदा आहिनि त जुमो मोकल हूंदो
1: इन जे करे
0: ईअं बि थींदो आहे पर तव्हां वरी जुमे जो हिकिड़ो भलारो ॾींहुं सम्झी करे ऐं बाक़ी इहो हिकिड़ो सुठो अमल बि आहे त उन ई ॾींहुं तव्हां हिकिड़ो मिसाल पंहिंजी या तव्हांजी कंपनी आहे उहा सदको कॾहिं थी या खेर कॾहिं थी या उन्हनि जे हिकिड़े पंहिंजे सोच मुताबिक़ त जेकी चेक अप फीस आहे उन्हनि फ्री कई आहे सिर्फ़ु आवाम जी ख़िदमत जे लाइ जेके ग़रीब माण्हू आहिनि नथा पहुची सघनि पिया उहे लाज़मी अची करे यानी हुतां दवा वठी सघनि या पंहिंजो चेकअप कराए सघनि छो जो अॼुकल्ह इहो आहे त जेको सिर्फ़ु कंहिं बि डॉक्टर वटि आम वटि वञे थो त उनजी ख़ाली चेकअप फीस ई 400 रुपया 500 रुपया वॾा डॉक्टर त हिन महिल 2000 खां बि क्रॉस करे विया आहिनि 1500 बि जेको आहे सो ख़ाली चेकअप जी जेका फीस हूंदी आहे उहे था वठनि पिया पोइ जेको आहे सो ट्रीटमेंट अञा अलॻि हूंदी आहे मेडिसिन अलॻि हूंदी आहे जेके दोस्त सां फेसबुक ज़रिए गॾु आहिनि उन्हनि खे बि ख़ुशि आमदीद चवंदा हलंदासीं उन्हनि जूं मोहबतूं आहिनि शाल उहे बि आबाद हुजनि ख़ुशि हुजनि असांजे जेके दोस्त आहिनि तमामु घणी महिरबानी मां हिकु फेसबुक जो असांजो तमामु बहितरीन ऐं हिकु सिंध जो वॾो सिंगर बि आहे माशाल्लाह असांजो तमामु बहितरीन दोस्त बि आहे फ़क़ीर एजाज़ अली ख़ासकली साहिबु तमामु घणियूं असांजे दिलि मोकिलियूं आहिनि हार्ट्स मोकिलियूं आहिनि इहे असांजे
1: प्यार आहे
0: प्यार आहे मोहबत आहे ऐं मोहबतूं आहिनि यानी हिकिड़ी मोहबत न हज़ार
1: मोहबतूं
0: उहो साईं तालबुल मौला वांगुरु त मूं वटि मोहबत जा आहिनि मणे सो एजाज़ साहिब जी बि दिलि में असांजे लाइ माना मोहबत जा मणे आहिनि सो ईअं ई असीं उहो चई सघूं था ॻोठ वलीदाद खान लुंड खां मोहम्मद सिद्दीक लुंड बि फेसबुक ज़रिए असां गॾु आहे एजाज़ साहिबु असांखे सलाम चए पियो वालेकुम असलाम मुंहिंजा भाउ शाल आबाद हुजो ख़ुशि हुजो असांजो बि दुआऊं असां गॾु आहिनि दोस्तो तव्हांखे ॿुधाईंदा हलूं त असांजे स्टूडियो में मौजूदु आहिनि सिंध जा मशहूरु मारूफ़ डॉक्टर प्रोफेसर मंज़ूर हुसैन मेमण साहबु जेके हिकु मुल्की सतह जा डॉक्टर आहिनि डॉक्टर साहिब जूं ख़ासि महिरबानियूं आहिनि मोहबतूं आहिनि जो पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में अचनि था ऐं असांजे अवाम खे जेके असांजा ॿुधंदड़ आहिनि उन्हनि खे यानी नॉलेज ॾियण जे लाइ ॼाण पहुचाइण जे लाइ सिहत वधीक हसास प्रोग्राम हूंदो आहे जो आउं दोस्तनि खे इहो ई चवंदो आहियां भई तव्हां ॿियनि दोस्तनि खे मोकिलियो ॾियो जो लाज़मी यानी हिन जे ॿुधण सां काफ़ी अहिड़ा दोस्त आहिनि जिन खे हिकु फ़र्क़ु बि पवंदो आहे काफ़ी डॉक्टर साहिब जे ॾस ते सिहतयाब थी वेंदा आहिनि काफ़ी वरी डॉक्टर साहिब वटि अची वञनि था या उन्हनि खे मौक़ो मिलंदो आहे हिकिड़ो कंहिं सुवाल पुछण जो या सिहत बाबति मालूमात जो त असांजे स्टूडियो में मौजूदु आहिनि डॉक्टर मंज़ूर हुसैन मेमण साहबु डॉक्टर साहिब जो ख़ासि महिरबानी तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल बि शामिलु थी सघो था 0301 2196 851 0301 2196 851 त डॉक्टर साहिब खे असीं भलीकार बि चवंदासीं डॉक्टर साहिबु कॉल जी तरह वेंदासीं त ॾिसूं किथां जो कॉलर असां सां गॾु आहे अस्सलाम वालेकुम साईं मुंहिंजा केर सां पियो ॻाल्हाए ख़ुशि आमदी चऊं था सोलंगी साहिबु ठीकु आहियो तबियत ठीकु आहे
2: तकलीफ़
0: आहे साईं 15-20 किलोमीटर जे डिस्टेंस ते आहे तव्हां आसानी सां हलिया अचो सुभाणे ई डॉक्टर साहिब खे ॾेखारियोसि इलाज करायोसि अलाह सांजी ज़ात शिफ़ा ॾियण वारी आहे को मसलो ई न आहे इनशाला सिहतयाब थी वेंदो
1: बिल्कुलु मादे जे हवाले सां दोस्त खे प्रॉब्लम आहे ऐं हिन वक़्तु जेकी पोज़ीशन आहे हर ॿियो शख़्स मादे जी बीमारियुनि में मुबतला आहे उन जूं खोड़ सारियूं वजूहात आहिनि हिकु त जेको आहे सो असांजो पाणी जेको आहे सो ख़राबु थी चुको आहे उन खां पोइ जेको आहे सो जेके ॿाहिरि गर्म अशिया जेको आहे सो या जेके हार्ड शयूं असां इस्तेमालु कयूं था बर्गर वग़ैरह या बारबिक्यूज़ वग़ैरह अहिड़ियूं शयूं गर्म शयूं चांहि जो इस्तेमालु घणो स्मोकिंग स्ट्रेस निंड जो सही न हुजणु इहे खोड़ सारियूं वजूहात आहिनि मादे जे बीमारियुनि जो सबबु बणिजी वियूं आहिनि इन जे करे पहिरियों त इन्हनि शयुनि ते कंट्रोल करणु घुरिजे उन खां पोइ पाणी जो इस्तेमालु अवां ज़्यादा कयो ऐं उन खां पोइ विटामिन सी जो इस्तेमालु ज़्यादा कयो खीर जो इस्तेमालु ज़्यादा कयो फ्रूट्स इस्तेमालु कयो ॾही इस्तेमालु कयो सौंफ़ हर खाधे खां बाद में जेको आहे सो तव्हां जेको आहे सो चुटकी इस्तेमालु कंदा कयो उन सां छो जो हीअ हिकिड़ी कुदरती शयूं आहिनि ऐं पहिरें तव्हां ॾिसो त को बि इलाजु मौजूदु न हूंदो इहे ई शयूं हूंदियूं ऐं असांजा वॾा बि असांखे इहे शयूं ॿुधाईंदा हुआ ऐं इहे शयूं इस्तेमालु करण सां ई अव्हांखे रिलीफ़ मिली सघंदो ॿिए नंबर ते मादे जी बीमारी जे लाइ होम्योपैथिक दवा इस्तेमालु कंदा कयो उहा अव्हांखे आदि न कंदी आहे या छोटकारो ॾींदी आहे
0: हिकु ॿियो कॉलर लाइन ते मौजूदु आहे कॉल जे तरफ़ ईंदासीं असलाम वालेकुम साईं मुंहिंजा केर साहिबु पियो ॻाल्हाए ॾाते दस्ती खां ख़ुश आमदी चऊं था। ॾातो दस्ती माना तालको ठरी मीर लॻे थो। जी जी बिल्कुलु, अलाह ताईं ख़ुशि रखंदो। छा पुछंदा मुंहिंजा साईं डॉक्टर साहिब खां? अच्छा, चरियो वारा हुन में ॾढ निकितो आहे, जीअं रंग हूंदी आहे मुंडी वांगुर गोली
2: आहे।
0: सुभाणे तव्हां डॉक्टर साहिब खे ॾेखारे वञो, इन जो इलाजु मौजूदु आहे। थोरो लाॻीतो इलाजु कराईंदोसि मां सुञा थो, कुझु ई ॾींहंनि में ख़तमु थी वेंदो, ख़ासि एॾो मसलो नाहे या कीअं, जो अहिड़े क़िस्म जा डॉक्टर साहिबु ॿुधाईंदो तव्हांखे पाण ई। डॉक्टर साहिबु अक्सर करे प्रोग्रामनि में ज़िक्र कंदो आहे त 2022 खां बाद में ख़ासि तौर ते स्किन जा जेके चमड़ी जूं बीमारियूं, ॾढ थियो, ख़ारिश थी, इन में इज़ाफ़ो थियो। ऐं अलहमदिल्ला डॉक्टर साहिबु वटि जेको बि आयो आहे अलहमदिल्ला उहो सिहतयाब थियो आहे, इन में छुटकारो पातो अथई। ॿुधो एफ एम ॿुधो, वधीक डॉक्टर साहिबु तव्हांखे ॿुधाईंदो। ठीकु आहे मुंहिंजा साईं? जी डॉक्टर साहिबु।
1: जी साईं बिल्कुलु, तव्हां दुरुस्त चयो त 2022 खां पोइ त जेको आहे सो स्किन जूं जेके बीमारियूं आहिनि उहे तमामु घणियूं वधी वियूं आहिनि। ऐं हिन वक़्तु जेको आहे सो खोड़ सारा फंगल इन्फेक्शन्स जीअं अधे हींअर वार चिरे जी ॻाल्हि कई, जंहिंखे असां एलोपेशिया डिज़ीज़ चवंदा आहियूं या हुनखे फंगल बि चई सघिजे थो, त उनजी ट्रीटमेंट बि कामयाबु ट्रीटमेंट असां वटि होम्योपैथिक में जेको आहे सो मौजूदु आहे। ऐं हूअ हिते आमतौर ते थींदो ईअं आहे, ऐं इन अधे बि ज़रूरु इहे टोटका इस्तेमालु कराया हूंदा। हजमनि वटि वेंदा आहिनि, उते जेको आहे सो कट ॾियारींदा आहिनि ऐं ब्लड कढाईंदा आहिनि, ऐं पोइ जेको आहे सो उहो वरंदो उहा एरिया इन्फेक्टेड थी वेंदी आहे, बल्कि जेको आहे शन घणो थींदो आहे वायरल इन्फेक्शन थी वेंदो आहे। सो इन जे करे आजड़ियुनि खे झलींदासीं, त महिरबानी करे अहिड़नि जेको आहे सो वटि तव्हां न वञो, अहिड़ियूं शयूं इस्तेमालु बजाए फ़ाइदे जे नुक़सान थी वञे, छो जो ॿिया घरेलू टोटका खोड़ सारा हूंदा आहिनि। इहे कट ॾियारणु, दंभ ॾियारणु, इहो तमामु जेको आहे सो नुक़सानदेह। बाक़ी ॾिस जे हवाले सां जीअं थूम आहे त थूम खे कुटे पेस्ट करे ऐं उहा उन जॻह ते लॻाए सघो था, इनशाला ताला उन सां बि अलाह ताला उन में शिफ़ारकी आहे उहा कुदरती तौर बाक़ी ट्रीटमेंट त तमामु ज़रूरी आहे हुनजे लाइ, ट्रीटमेंट त बिल्कुलु हुनखे खपे। होम्योपैथिक जे हवाले सां कामयाबु ट्रीटमेंट असां ॾींदा आहियूं, जेकी अलाह ताला जी महिरबानी सां बिल्कुलु जेको आहे उहो ठीकु थियो, महसूसु बि न थींदो आहे त कॾहिं हुनखे इहा तकलीफ़ थी हुई।
0: प्रोग्राम में 1216-8051 प्रोग्राम सिहत जी ॻाल्हि जी मेरा प्रोफेम 94 जो आवाज़ में पहुचे पियो। असांजे स्टोडियो रूफ डॉक्टर जो कम से कम बि 25-30 साल आहे। डॉक्टर साहिब जॾहिं शुरूआत में ॿुधासीं, मेरा टाइम बि डॉक्टर साहिब जो 25 साल त मथे आहे। जी मुंहिंजा साईं,
3: अर्ज़ कयो पहिरियों बि जेको आहे अर्ज़ इहो आहे त हाणे इन जेको इलाज थी सघे त ब्लड प्रेशर बि सही आहे, बाक़ी ॿियो को मसइलो को बि न आहे, न शुगर आहे न वरी जेको आहे ब्लड प्रेशर आहे।